रो रो जगड़े जगड़े ngo ja ma ngang don ngo ja ra gu ma ai nge de ja la gan do ma ra ra yo